0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 0 12 35 888

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
4: क्लासिक हिन्दी पप टाइम
5: चलने लगी है हवाएं सागर भी लहराए.
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

हेलो वेलकम फ्रेन्ड्स, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। यो आवाज सुन्दै हुनुहुन्छ तपाईँको साथी निज्जलको कार्यक्रम रेडियोमा रोचक। तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कमबाट, त्यस्तै हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुनेछ। र साथमा तपाईँले किप्स एफएम 98.3 MHz हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम रेडियोमा रोचकको बारे कुरा गर्नुपर्दा, यस कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ र रमाइलो रहस्यमय रोचक जानकारीहरू यस कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ। रमाइला रमाइला आज पनि प्रसङ्ग रहेका छन् मसँग, कार्यक्रम सुन्नुहोला। आउनुहोस् कार्यक्रममा सुरु गरौँ पहिलो साङ्गीतिक कौशलीबाट। र गीत भने मैले ल्याएको छु वीर विक्रम 2 बाट, पिरतीको मिठो तिर्सना।

या जस्ता अङ्ग्रेजीका लामा शब्दहरू पढ्न निकै गाह्रो लाग्छ। तर यो दुनियाँमा एउटा यस्तो अङ्ग्रेजी शब्द पनि छ जसलाई फरर पढ्दा 3.5 घण्टा लाग्छ। तपाईँलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ कि अङ्ग्रेजी भाषाको सबैभन्दा लामो शब्द 1,89,819 अक्षरको छ। यो शब्द वास्तवमा मानिसको शरीरमा पाइने एउटा टाइटिन नामक प्रोटिनको रासायनिक नाम हो। वैज्ञानिकहरूका अनुसार मानव शरीरमा 20 लाख भन्दा धेरै प्रोटिन छन्। प्रोटिन एमिनो एसिडबाट बनेको हुन्छ। मानव शरीरमा हुने प्रोटिन मध्ये टाइटिन सबैभन्दा लामो प्रोटिन हो, जसमा 26,000 भन्दा धेरै एमिनो एसिड हुन्छन्। झन्डै 1,90,000 अक्षरको यो प्रोटिनको रासायनिक नामलाई अङ्ग्रेजी शब्दकोशमा राखिएको थियो। तर जब यो लामो नामका कारण समस्या पर्यो, तब यसलाई शब्दकोशबाट हटाइयो। अहिले यसलाई केवल टाइटिन नामबाट चिनिन्छ। रेजी नटोरीले सन् 1954 टाइटिन प्रोटिनको खोजी गरेका हुन्। सन् 1977 कोसक मरुयामा लगायतका वैज्ञानिकहरूले यसको रासायनिक संरचनाका बारेमा थप खोज गरे र यस प्रोटिनको नाम कोनेक्टिन राखे। त्यसको 2 वर्षपछि कुवाङ वाङ र उनका सहयोगीहरूले पनि यो प्रोटिनमाथि अध्ययन गरे र त्यसको नाम टाइटिन राखेका हुन्।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा अब लागौं प्रसंगतर्फ। यो हो अंग्रेजीको सबैभन्दा लामो शब्द जसलाई पढ्न घण्टौं लाग्छ। हजुर, पूरा प्रसंग सुन्छौं कार्यक्रम रेडियोमा रोचकमा। मानिसहरूलाई सामान्यतः युरोपको अहिले टुक्रिसकेको मुलुक चेकोस्लोभाकिया

कार्यक्रममा लागौं अर्को एउटा रोचक प्रसंगतर्फ नै। अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा। निकै अनौठा खालका पर्व तथा परम्पराहरूका लागि युरोपेली मुलुक स्पेन चर्चित छ। स्पेनको एलकान्टे प्रान्त स्थित इबी सहरमा 200 वर्ष पुरानो पिठो युद्ध फेस्टिभल मनाइन्छ। उक्त पर्वका क्रममा मानिसहरूले एक अर्कालाई कुहिएका अण्डा, गहुँको पिठो तथा रङ र पटाका समेत राखेर एक अर्कालाई हिर्काउँछन्। हरेक वर्ष 28 सेप्टेम्बरमा मनाउने गरिएको उक्त पर्वलाई प्रेम र मित्रताको लडाईँको प्रतीकका रूपमा पनि लिइन्छ। यो पर्वमा बिहान 8 बजेदेखि युद्ध सुरु हुन्छ र दिउँसो झण्डै 2 बजेसम्म चलिरहन्छ। उक्त पर्वका क्रममा 20,000 भन्दा धेरै अण्डा र पिठो फ्याँकिने बताइन्छ। रोचक कुरो त के भने, यो युद्धमा सहरका हरेक बासिन्दाले भाग लिनु पर्दछ। यदि कोही मानिस यसमा सहभागी नभएमा नियम उल्लङ्घन गरेको मानिन्छ र जरिवाना तिराइन्छ। त्यसरी जरिवाना बापत प्राप्त रकम कल्याणकारी कार्यमा खर्च गरिन्छ। स्पेनमा हरेक वर्ष हुने ला टोमाटिना अर्थात् गोलभेडा युद्ध पर्व समेत विश्वभर चर्चित रहेको छ।

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara de phoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Kids 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक।

Okay, welcome back. After this first commercial break, tapai hununcha Kips FM 98.3 MHz your companion ra tapai le tune in gardai hununcha Kips FM 98.3 ma Nichal ko sath ma radio ma rochak karyakram aireko cha radio ma rochak manikane rochak rochak kathaharu rochak rochak jankari tapai le pauna saknuhuncha bishwa ma ghateka anekau rochak aschariyajanak rammaila rahasyamay prasangharu tapai samaksh hamile lyaune gardachhau karyakram radio ma rochak sunnu hola ra aile bhane chai lako arko euta ekdamai रमाइलो प्रसङ्गतर्फ नै 42 वर्षसम्म भूतले बन्द गरायो रेल स्टेशन। कुनै प्राविधिक खराबीका कारणले विदेशतिर रेलवे स्टेशन बन्द भएका समाचार सुनिएकै हो। कहिलेकाहीँ आन्दोलनका बेला पनि रेलवे सेवा ठप्प पारिएको सुनिन्छ। तर के तपाईँले भूतका कारण रेलवे स्टेशन बन्द भएको सुन्नु भएको छ? सायद यस्तो हुन नपर्ने हो, तर भारतमा एउटा रेल स्टेशन भूतकै कारण 40 वर्षसम्म बन्द भयो। पश्चिम बंगाल स्थित पुरुलिया जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेशन सन् 1960 सञ्चालनमा आएको थियो। सन् 1967 उक्त स्टेशनमा काम गर्ने रेलवे कर्मचारीले स्टेशनमा महिलाको भूत देखेको दावी गरे। त्यो अफवाह एक कान दुई कान मैदान हुँदै यत्रतत्र फैलियो। केही समयपछि रेलवे स्टेशनका इन्चार्ज र उनको परिवारका सदस्य समेत रेलवे स्टेशनकै आवासमा मृत फेला परेपछि सन्तास फैलियो। मानिसहरू त्यो स्टेशनमा भूतको बास भएको र भूत बेलुकी भएपछि रेलको लिक तथा यत्रतत्र घुम्ने गरेको बताउँथे। अन्तत उक्त स्टेशनबाट रेल चढ्न र त्यहाँ झर्न पनि मानिसहरू डराउन थाले। रेल चालकहरूले समेत उक्त स्टेशनमा रेल रोक्न छाडेपछि स्टेशन बन्द भयो। यो स्टेशन पुरै भारतभर चर्चामा थियो। आखिर बन्द भएको 42 वर्षपछि सन् 2009 तत्कालीन रेल मन्त्री ममता ब्यानर्जीले गाउँलेहरूको सहयोग र आग्रहमा उक्त रेल स्टेशनको पुनः सञ्चालनमा ल्याइन्। अहिले रेल स्टेशन खुला त छ, तर बेलुकी सूर्य अस्ताएपछि स्टेशनमा रेल चढ्ने ओर्लने कोही पनि हुँदैन। अरू त अरू स्टेशनमा रातको समयमा कर्मचारीहरू समेत बस्दैनन्।

के तपाईले अन्तरिक्ष यात्रा गर्ने कुकुरहरूको बारेमा सुन्नु भएको छ? आउनु सुनौ अन्तरिक्ष यात्रा गर्ने कुकुरहरूको रोचक कथा। मान्छेले अन्तरिक्ष क्षेत्रमा अहिलेसम्म गरेको प्रगतिमा केवल मान्छेको मात्र योगदान छैन, कुकुरले समेत अहम योगदान गरेको छ। किनकि अन्तरिक्षमा मानिस जानुभन्दा अगाडि कुकुरलाई पठाएर परीक्षण गरिएको थियो। अन्तरिक्ष यात्रामा कुकुरलाई पठाएपछि मात्र मान्छे अन्तरिक्षमा जाने आँट गरेको थियो। सन् 1957 नोभेम्बर 3 सोभियत संघले स्पुटनिक 2 नामक अन्तरिक्ष प्रक्षेपण गर्यो। स्पुटनिक 1 सफलता पश्चात रुसले एउटा कुकुर रकेटमा राखेर अन्तरिक्ष यान पठाएको थियो। दुनियाँमा पहिलो पटक अन्तरिक्षको यात्रा गर्ने उक्त कुकुरको नाम लाइका थियो। लाइका अन्तरिक्षमा पुग्ने पहिलो कुकुर मात्र बनेनन्, अन्तरिक्षमै मर्न पाउने पहिलो कुकुर पनि बन्यो। उक्त कुकुरले अन्तरिक्षमा 1 हप्ता आरामसँग बिताएको दावी तत्कालीन सोभियत संघले गरेको थियो। तर सन् 2002 सार्वजनिक भएको तथ्य अनुसार अन्तरिक्षमा पुगेको 7 घण्टाभित्रै अत्याधिक गर्मीका कारण उक्त कुकुरको मृत्यु भएको थियो। अन्तरिक्षमा मृत्यु भए तापनि लाइका विश्वमै हिरो बन्न सफल भयो। लाइकाले तत्कालीन अवस्थामा अन्तरिक्ष दौडमा रुसलाई अमेरिका भन्दा अगाडि राख्न समेत सहयोग गर्यो। त्यस समयमा अमेरिकाले चाहिँ आफ्नो अन्तरिक्ष मिशनका लागि बाँदर तथा चिम्प्यान्जीको प्रयोग गर्दथ्यो, जबकि रुसी वैज्ञानिकहरूको रुचि कुकुरमा थियो। अन्तरिक्षमा पठाउनका लागि रुसी भुसिया कुकुरहरू खोजिन्थ्यो। रातको समयमा सुनसान सडकमा वैज्ञानिकहरू भुसिया कुकुरको खोजीमा निस्कन्थे। त्यसरी समाएका कुकुरहरूलाई खानपिन तथा तालिम दिएर अन्तरिक्ष यात्राका लागि तयार गरिन्थ्यो। लाइका पश्चात रुसले अन्तरिक्षमा कुकुर पठाउँदा प्राय 1-1 जोडी बनाएर पठाउन सुरु गरेको थियो। सन् 1960 रुसले पुनः 2 कुकुर एउटा खरायो र केही माहुरीहरूलाई एकैसाथ राखेर अन्तरिक्षमा रकेट पठाएको थियो। ती सबै जनावरलाई स्पेस सुट लगाएको थियो। ती जोडी कुकुरको नाम बेल्का र स्ट्रेका थियो। अन्तरिक्षबाट पृथ्वीको 17 चक्कर लगाएपछि ती जनावर बोकेको अन्तरिक्ष यान पृथ्वीमा फर्कियो। उक्त यानमा रहेका जनावर मध्ये ती जोडी कुकुर जीवितै थिए। अन्तरिक्षको यात्रा गरेर जीवितै पृथ्वीमा फर्किने पहिलो जनावर बन्न सफल भए बेल्का र स्ट्रेका। स्ट्रेकाले पृथ्वीमा फर्केपछि जन्माएका बच्चाले विश्व राजनीतिमा अर्को कीर्तिमान कायम गरेको थियो। तत्कालीन सोभियत संघले स्ट्रेकाको बच्चा पुसिनका अमेरिकालाई उपहार दिएको थियो। पुसिनकालाई उपहारको रूपमा सोभियत संघले अमेरिकालाई दिएसँगै सोभियत संघ र अमेरिका बीच तत्कालीन अवस्थामा रहेको तनाव केही कम भएको थियो। सन् 1963 अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि व्हाइट हाउसमा रहेको उक्त कुकुर व्हाइट हाउसमा काम गर्ने एकजना मालीलाई जिम्मा दिएको थियो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा एउटा रोचक प्रसङ्गतर्फ लाग्न चाहन्छु। उड्डयन इतिहासकै रहस्यमय घटना, आकाशमै कहाँ हराए त अपहरणकारी। यो संसारमा बेला बेलामा केही रहस्यमय घटनाहरू हुन्छन् जसको भेद इतिहासकै गर्भमा लुकिरहन्छ। हवाई जहाजमा यात्रा गरिरहेको मान्छे आकाशमै हराएको घटना सुन्नुभएको छ। जहाज सकुशल विमानस्थलमा अवतरण हुने तर जहाजभित्र रहेको मानिस आकाशमै हराउने कुरा सायद अकल्पनीय हो, तर आजभन्दा धेरै वर्ष अघि अमेरिकामा ठ्याक्कै यही घटना घटेको थियो। यो घटना सन् 1971 हो। एकजना व्यक्ति सुट बुट लगाएर आफ्नो हातमा एउटा कालो रङको ब्याग बोकेर अमेरिकाको पोर्टल्यान्ड एयरपोर्टमा पुगे। ती व्यक्तिको नाम ड्यान कुपर बताइएको थियो, तर उनले आफ्नो खास नाम बताएकै थिएनन्। उनले टिकट काउन्टरमा गएर सिएटल जाने जहाजको टिकट काटे र बोइङ 727 विमानमा चढे। बोर्डिङ पासमा उल्लेखित जहाजको पछिल्लो सिटमै गएर उनी बसे। उनले बोकेको कालो रङको झोला चाहिँ उनले जहाजको डिक्कीमा नराखी आफैसँग राखिरहे। विमानले जसै विमानस्थलबाट उडान भर्यो, कुपरले विमान चालिकालाई कागजको एउटा टुक्रा दिए। जब उनले दिएको कागजको टुक्रामा लेखिएको कुरा परिचालिकाले पढिन्, तब उनी झसङ्ग भइन्, किनकि उक्त कागजको टुक्रामा लेखिएको थियो, मसँग बम छ। कुपरले ती एयर होस्टेजलाई आफ्नो झोला खोलेर त्यसभित्र रहेको बम पनि देखाइदिए। एयर होस्टेजले सो कुराको जानकारी पाइलटहरूलाई गराइन्। कुपरले आफ्ना शर्तहरूको बारेमा जानकारी गराए र विमानलाई नजिकैको एयरपोर्टमा अवतरण गराएर इन्धन भर्न लगाए। साथै उनले $2,00,000 नगद र 4 प्यारासुट पनि मागे। पाइलटहरूले सोही बमोजिम विमान अपहरणमा परेको र कुपरले $2,00,000 नगद तथा प्यारासुटको माग गरेको कुरा सिएटलको एयर ट्राफिक कन्ट्रोललाई सूचना दिए। त्यो सूचना पाउने बित्तिकै सिएटल विमानस्थलमा तहल्का मचियो। पुलिस तथा एफबीआई तत्कालै एक्सनमा उत्रियो। सरकारले विमानमा भएका यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अपहरणकारीका सबै माग पूरा गर्ने वचन दियो। तर एफबीआईले कुपरलाई दिने सबै डलरका नोटको नम्बर आफूसँग राख्यो ताकि उनलाई पक्रन सकियोस्। जहाजलाई सिएटलमा अवतरण गराएर सबै यात्रुहरूलाई ओह्रालियो। जहाजमा इन्धन भरियो। कुपरको माग बमोजिमको रकम तथा प्यारासुट समेत उनलाई उपलब्ध गराइयो। तर ती अपहरणकारी जहाज बाहिर निस्कनुको साटो पाइलटलाई जहाज उडाएर मेक्सिको लैजान आदेश दिए। जहाज मेक्सिको तर्फको उडान भरिरहेको बेला कुपरले पाइलट तथा एयर होस्टेज सबैलाई क्याबिनमा गएर ढोका बन्द गरेर बस्न आदेश दिए। सोही बमोजिम सबैजना क्याबिनमा गए। जहाज आकाशमै थियो। केही बेरपछि पाइलटहरूले जहाजमा हावाको चापमा असन्तुलन भएको महसुस गरे। उनीहरूले क्याबिन बाहिर निस्केर हेर्दा त विमानको पछाडिको ढोका खुल्ला भएको देखियो। पाइलटले तत्कालै विमानको ढोका बन्द गरे। कुपरलाई विमानभित्र यतत्र खोजियो, तर उनी फेला परेनन्। उक्त विमानलाई पाइलटहरूले नेवाडा स्थित रेनो एयरपोर्टमा अवतरण गराए। त्यसबेला विमानलाई चौतर्फबाट सुरक्षाकर्मीले घेरेका थिए ताकि अपहरणकारीलाई पक्रन सकियोस्। तर जहाजभित्र अपहरणकारी कुपर थिएनन्। उनी त जहाजको ढोका खोलेर पहिले नै आकाशमा हाम फालिसकेका थिए। जहाजबाट बाहिर हाम फालेका कुपर हालसम्म पनि फेला परेका छैनन्। यो घटना उड्डयन क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा रहस्यमय घटनाको रूपमा रहेको छ।

0: Yoho Kips FM 98.3 MHz.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
1: Bollywood Golden Hits.
3: Ayyavali Pyar Ka Dushman Hai Hai.
1: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
4: Hey, bachna, hey, haseeno, lo main aa gaya.
5: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
10: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
12: Babu, pani ko bil tiri de lo.
13: La. तिरिदि
14: बाबु बत्तीको बिल तिर्दे आज
13: ल ल तिरिदि
12: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
13: ल त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
16: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
17: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
16: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
17: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
15: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
17: 01-42-35-888 98-012-35-888
16: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
18: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
20: Phul ko dale dale ma timro rup ko lale
16: Nepali chalchitra ka sadabahar geet haru
21: mero nindra bhokai
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
0: ई
1: बी एस
2: किप्स 98.3 FM योर कम्पानियन
0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक।

All right, welcome back after second and last commercial break. You are in tune to Keeps FM 98.3 MHz, your companion. Karyakram Radio Ma Rochak ma hununcha, Radio Ma Rochak tapai station Keeps FM 98.3 MHz, your companion ma tuning gardai hununcha. Ma nijjal chu tapai ko sath ma karyakram ma hami aashcharyajanak ramaila ghatana haru jastai rahasyamay rochak jankari haru karyakram ma samavesh garne gardachhau. Karyakram sunera bharpur manoranjan tapai lina saknuhuncha, sath ma bibhinna git sangeet pani hamro sath ma hune. आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा प्रसङ्गबाट नै. यदि कसैले तपाईँलाई पुरानो जुत्ता उपहारको रूपमा दियो भने चित्त दुख्न सक्छ आफू हेपिए भनेर. तर दुनियाँमा पुराना जुत्ता भन्ने बित्तिकै मान्छेको चित्त दुखाउने मात्र होइन, माला माल बनाउने पनि हुँदा रहेछन्. किनकि हालै 47 वर्ष पुरानो एक जोडी जुत्ता 4.5 करोड रुपियाँ भन्दा धेरै मूल्यमा बिक्री भएका छन्. नाइकी कम्पनीको सबैभन्दा दुर्लभ जुत्ताको एक जोडी 4.5 करोड डलरमा बिकेका हुन्. पुरानो जुत्ताहरू यति धेरै मूल्यमा बिकेको यो इतिहासमै पहिलो पटक भएको बताइएको छ. अमेरिकाको न्युयोर्क स्थित सोदबी अक्सन हाउसमा उक्त जुत्ताको सार्वजनिक लिलामी भएको थियो. यसअघि बास्केटबलका महान खेलाडी माइकल जोर्डनले लगाएका जुत्ता 2 करोड रुपियाँ बराबरको मूल्यमा बिकेको थियो. सन् 2017 क्यालिफोर्नियामा भएको सार्वजनिक लिलामीमा ती जुत्ता झन्डै 2 करोड रुपियाँ बराबरको मूल्यमा बिक्री भएका थिए. जोर्डनले सन् 1984 ओलम्पिकमा बास्केटबलको फाइनल खेलमा ती जुत्ता लगाएका थिए. अहिले 4.5 करोड रुपियाँ बराबरको मूल्यमा बिकेका 47 वर्ष पुरानो ती जुत्ताहरू तत्कालीन ओलम्पिक खेलकुदको ट्रायलका लागि तयार गरिएको थियो. उक्त जुत्ताको नाम मुन सुज राखिएको थियो. सन् 1972 नाइकीका सह संस्थापक था ट्र्याक कोच बिल बोबरबनले डिजाइन गरेका थिए. क्यानाडाका एकजना लगानीकर्ता माइल्स ड्याडलले ती जुत्ताका लागि लिलामीमा ऐतिहासिक बोली लगाएको बोबरबनले बताएका छन्. नाडालले तीसँगै अन्य 79 वटा दुर्लभ जुत्ताहरू पनि खरिद गरेका छन्. लिलामीमा कुल 100 जोडी जुत्ताको झन्डै 9.5 करोड रुपियाँ बराबरको बोली लगाइएको थियो.

हजुर, यो गीत पश्चात अर्को एउटा रोचक प्रसङ्ग, कसरी छानियो त ट्राफिक बत्तीको रङहरू, आउनुहोस् सुनौ कार्यक्रममा यो रोचक प्रसङ्ग। विश्वमा सबैभन्दा पहिले सन् 1968 डिसेम्बर 10 तारिकमा बेलायतको लन्डन स्थित संसद भवन बाहिरको सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो। रेलवेका अभियन्ता जेके नाइटले उक्त ट्राफिक लाइट जडान गरेका थिए। रातमा देखियोस् भन्नका लागि यसमा ग्यासको प्रयोग गरिएको थियो। त्यस समयमा ट्राफिक लाइटमा केवल दुईवटा मात्र रङको प्रयोग गरिएको थियो, एउटा रातो र अर्को हरियो। तर पछि ट्राफिक बत्तीमा पहेँलो रङ पनि थपियो। ट्राफिक लाइटमा यी रङको छनौट कसरी गरिएको थियो, यसको रोचक कथा छ। ट्राफिक लाइटमा रातो रङ राख्नुको कारण यो प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि थियो। रातो रङको अर्थ अगाडि खतरा छ भन्ने पनि हुन्छ। रातो रङ अन्य रङको तुलनामा गाढा पनि हुन्छ र टाढैबाट देखिन्छ। त्यसैले यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो। पहेँलो रङ ऊर्जाको प्रतीक हो। यो रङलाई ट्राफिक लाइटमा राख्नुका कारण चाहिँ जब पहेँलो बत्ती बल्दछ तब पैदल बाटो काट्न वा गाडी अगाडि बढाउनका लागि बल लगाउनु वा आफ्नो ऊर्जाको प्रयोग गर्न तयार हो भन्ने सङ्केत दिनु हो। हरियो रङलाई सबैभन्दा सुन्दर रङ पनि भनिन्छ। यसलाई प्रकृतिसँग जोडेर पनि हेरिन्छ। यो रङले सबै कुरा ठिकठाक छ भन्ने कुराको सङ्केत गर्दछ। त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउन वा पैदल यात्रीलाई बाटो काट्न सुरु गर भन्नका लागि प्रयोग गरिएको हो।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। मसँग रहेका आजका सम्पूर्ण रोचक रमाइला रहस्यमय जानकारी सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह सुझाव दिनुहोला facebook.com/skipsfmkeepsfmमा। र आगामी दिनमा पनि यस्तै रोचक प्रसङ्गहरू ल्याउने वाचा गर्दै र सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिँदै आजको लागि म निजल पनि बिदा भए। हस्त नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोस् Skips FM 98.3 MHz, your companion.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 8 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
5: Mix Max at 98.3.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ। फोन 01-591-3596 98-012-35-444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
4: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
10: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
11: भन्ज्याङ चौतारी
10: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
12: नेपाली सुपर हिट्स

0: यो हो किप्स 98.3 FM तपाई सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Raja Motiwa Motinaewa Ni Pushi Changutu Kene
4: नेपाल भाषा या न्याय पुसेचौ मेता
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़

0: Life Changing Quotes。सफल बन्नु छ भने मौका को पर्खाई मा न बस्नु होस्, मौका को सृजना गर्नु होस्। यो भनाई हो मोहम्मद अली को।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाड़ी, बस, ट्रक, एक्सकावेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेंज फैसिलिटी।
2: संपर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नंबर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-32-35-888।
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.

0: This week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantherist.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: फुलको डाले डालेमा तिम्रो रूपको लाले
0: नेपाल चलचित्रका सदाबहार गीतहरू
9: मेरो निन्द्रो भोक तिर्खा रात रदिनको किन छोरे
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
10: Biswo Jagatma, Satabhari Ghatiko Pramu Khabar Sangha, updated Rahanako Lagi Sunnuhos. Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: this week's number six.
1: Song.
2: Heroin.
1: Artist.
2: Maroon 5.

0: segment, Fresh Songs.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: Gips FM 98.2 MHz. Dinin.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gips FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-44.

life-changing quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ, यो भनाई हो अब्राहम लिंकन को।

0: best romantic Hindi songs. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: क्लासिक हिन्दी पप टाइम
6: चलने लगी है हवाएं सागर भी लहराए
5: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: 하셔야 내부세 좋습니다.
1: 수태야 사리 천이세 사드 버지에다가 스테이션 KIPS FM 98.3 MHz.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: Are you ready for the big O?
7: This is Inbox.

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला?
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444।
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
8: You can dance.
9: You can sing. All you gotta do is just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: Are you ready for the big O?
5: This is In Box.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Nepali Pop. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: This is KIPS 98.3 FM, your companion.
3: Are you ready for the big O?
1: This is Inbox.

0: come.
1: Life-changing quotes. पैसा दुईधारे तरवार हो, जसले भए पनि नभए पनि मानिसलाई चोट दिइरहन्छ। यो भनाई हो कवि शिरोमणि लेखनाथ पौड्यालको।
2: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888।
15: You can dance.
16: You can sing. All you gotta do is
17: just tune in.
16: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
18: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
18: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि
8: थप जानकारी तथा बुकिङका लागि
9: 091-4835-8888
10: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: द वर्ल्ड्स फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल आर यु मिसिङ आउट ट्रेन्डिङ इङ्ग्लिश हिट्स इफ यस द रेडियो अफ न्यू जेनेरेसन प्रेजेन्ट्स व्हाट्स ट्रेन्डिङ ट्रेन्डिङ जस्ट टु कीप यु अपडेटेड अबाउट ट्रेन्डिङ इङ्ग्लिश हिट्स एन्ड इट्स इन्फर्मेसन Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जन चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
17: नेपाल भाषाया न्याही पुसे चौमेता
18: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
19: इन आँखों के मस्ती मस्ताने हजार
3: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में
3: गजल संसार
2: घूमता हजारा तेरा
20: हरेक शनिबार बेलुकी 10 बजे
21: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
22: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes。संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: एक्सप्रेस को साथ अब नेपालभरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Pure ek ghanta, tinota movies ka super hit geet haru.
8: 3-in-1
9: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Hits 98.3 FM. Your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: पुरै 1 घन्टा 3 वटा मुभीज का सुपरहिट गीतहरू
3: 3 in 1
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: यु क्यान डान्स
10: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
11: जस्ट ट्यून इन
2: KIPS FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio naya generation ko.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्ड लिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसिचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 मेगाहर्ट्ज़।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: सुजल अप्पा अनि गिन नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाई सँगको सहयात्रा
5: Chemical X
6: on Kips 98.3
7: Pop at 98.3
5: Chemical X
8: Enjoy

0: Cheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मजा म्यूजिक
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
6: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
12: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: किप्स 98.3 एफएम योर कम्पेनियन
13: केमिकल
14: ऑन किप्स 98.3
15: पॉप एट 98.3
13: केमिकल
14: एंजॉय

Life-Changing Quotes。शांति मुस्कान बाट शुरू हुन्छ। यो भनाई हो मदर टेरेसा को।

0: यो हो KIBS 98.3 FM तपाईसँगको सहयात्रा।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र KIBS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIBS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटो कसरी तिरिस?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM ma Gazal Sansar.
2: Mujhse milne shama jala kar aaj mahal mein aaj
1: Gazal Sansar.
2: Gum ka khazana tera bhi hai mera bhi.
3: Har ek shanibar dil ki 10 baje
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
11: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. खानाको भोक भन्दा मायाको भोक मिटाउन गाह्रो हुन्छ। यो भनाई हो मदर टेरेसाको।

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
2: Bollywood golden hits.
3: Kaiya wali pyar ka dushman hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
4: Hey, bachna, hey, haseeno, lo main aa gaya.
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
13: सुबिसु, छिटो पनि सुरक्षित पनि.
14: थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888, 98-0-12-35-888.
16: Nepali Pop Flashback.
0: Every Sunday and Tuesday 10 PM, Thursday 9 AM and Saturday 5 PM.
17: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू.
18: Three in one.
19: Every Saturday 9 AM and Thursday 6 PM.

0: Peeps FM 98.3 MHz. Your companion.
1: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर के र जाने
2: Keeps unplugged
1: last mode ma nahi
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: 하셔야 내부세 정미다.
1: 수태야 6:30-7:00 तक. Station Kips FM 98.3 MHz.
2: 네팔이 슈퍼히트.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahin jaanun samjha karo
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

Life-Changing Quotes. मृत्युले जीवन समाप्त गर्छ, सम्बन्ध होइन। यो भनाई हो मिच एल्बमको।

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Ayyavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
2: Hey, bachna, hey, haseeno, lo main aa gaya.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जन चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: History of Def Leppard. History of Def Leppard.
1: Narrated by Nijal.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 megahertz.
10: Kips 98.3 FM, your companion.
11: History of Def Leppard. History of Def Leppard.
12: Narrated by Nijal.

0: Free internet cu Mazalin Hus. Our life is always on the happening. Kuru kuru. Connect to my Worldlink and always stay connected wherever you are.
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: Rewind. Rewind. Bollywood.

0: Uh-uh. Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 9851178 5117039 98 5117039
5: Stay connected with your favorite station Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
5: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
17: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
18: म्युजिक मजा
17: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
19: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
20: Rewind Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Tips FM 98.3 presents Pop Hour

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एन्टरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
10: भञ्जाङ चौतारी
9: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
11: फुलको डाले डालेमा तिम्रो रूपको लाले
12: नेपाल चलचित्रका सदाबहार गीतहरू
13: मेरो निन्द्रो भोक तिर्खा रात र दिनको किन
12: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Life-changing quotes. तपाईको जीवनमा धेरै मानिसहरू आउने र जाने छन्, तर केवल सच्चा साथीहरूले तपाईको हृदयमा छाप छोड्ने छन्। यो भनाई हो एलिनोर रुजवेल्टको।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
11: क्लासिक हिंदी पॉप टाइम।
12: चलने लगी है हवाएं, सागर भी लहराए।
11: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.

0: number 9. Movie
1: Dhurandhar, The Revenge.
0: Song
1: Aari Aari.

0: Keeps Monkey is playing three attack.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 MHz मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
5: म्यूजिक मज़ा
4: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: Kips FM 90.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe janam samjha karo
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: This is Tips 98.3 FM your companion
4: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show

0: Hey, whoa!
1: Movie.
2: Hey, जवानी तो इश्क होना है.
1: Song.
2: Wow.

0: को सुरक्षा ले तपाईलाई राख्छ अनलाइन ब्राउजिंग मा सुरक्षित।
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिंग का लागि
3: 01 42 35 888 98 012 35 888।
4: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
5: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
6: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मजा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
7: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बेलुकीको 7 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: This is English Non-Stop Hits on Keeps 98.3 FM.

This is English Non-Stop Hits on Tips 98.3 FM. That's the way.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawa.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farky, out to my team, Roman Kunazikai. Farky, was my team, Roman Kunazikai.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
11: Kips 98.3 FM. Your companion.
12: This is English Non-Stop Hits on Tips 98.3 FM.

0: Life-Changing Quotes. पैसालाई भगवान बनायो भने यसले हामीलाई दानव बनाइदिन्छ। यो भनाई हो हेनरी फिल्डिङको।
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: The Vibe Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
1: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
6: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 योर कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. र तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ वर्ल्ड वाइड लाइभ kipsfm.com हाम्रो पात्रो एपबाट. र म निजल छु तपाईँको साथमा. गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. र आज पनि यो सिलसिला जारी रहेको छ. र कार्यक्रममा सुरु गर्छ पहिलो साङ्गीतिक कौशलीबाट. गीत रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान.

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, रुसले बनायो नयाँ इबोला खोप। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरूद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिका स्थित रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्घृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कङ्गो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ। मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढ़िरहेका बेला रूसले नयाँ इबोला स्ट्रेन विरूद्ध खोप विकास गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम आईएचआर 2005 अन्तर्गत विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मे 17 कङ्गो लोकतान्त्रिक गणतन्त्र डीआरसी र युगाण्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल पीएचईआईसी का रूपमा वर्गीकृत गरेको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र अफ्रिका सीडीसीले पनि कङ्गो र युगाण्डामा फैलिरहेको बुन्डी बुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ। यसबीच डब्ल्यूएचओको आईएचआर आपतकालीन समितिले मे 22 थप सतर्कताका उपाय सुझाउँदै अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो। समितिले बुन्डी बुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुको पहिचान मूल्याङ्कन प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन आग्रह गरेको छ। साथै भाइरस देखिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि सिफारिस गरिएको छ। प्रेस विज्ञप्ति अनुसार कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगाण्डासँग सीमा जोडिएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। इबोला रोग अत्यन्त गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यो इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनको संक्रमणबाट उत्पन्न हुन्छ। यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिन्छ। हालसम्म बुन्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन। यही सन्दर्भमा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ। हजुर, विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ, म यस्तो गीत गाउँछु टूबाट, तिम्रो घरको वरिपरि।

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागो न्यूज रहेको छ। सिंगापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको संकेत। कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पुँजी प्रभाव बढेकाले सिंगापुरको सन् 2026 आर्थिक वृद्धि दर पूर्वानुमान बढाइएको छ। मलेसिया स्थित मे ब्याङ्क इन्भेस्टमेन्ट ब्याङ्कले सन् 2026 लागि सिंगापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जुन पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% दायरा भन्दा माथि छ। उक्त अनुसन्धान संस्थाले सन् 2027 वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पुँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ। मध्य पूर्वमा जारी द्वन्द्वले ऊर्जा आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ। विशेष गरी समुद्री ढुवानी र हवाई क्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ। एआई सम्बन्धी पुँजीगत खर्च सन् 2026 दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ। प्रमुख अमेरिकी प्रविधि कम्पनीहरूले खर्च बढाइरहेकाले सेमी कन्डक्टर र सर्भर सम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठूलो परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ। अर्कोतर्फ युनाइटेड ओभरसिज ब्याङ्क अनुसन्धान विभागले पनि सन् 2026 वृद्धि पूर्वानुमान 2.5% बढाएर 3.2% पुर्याएको छ। यस्तै पहिलो त्रैमासिकको अपेक्षा भन्दा राम्रो प्रदर्शन र एआई सम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ। रिपोर्ट अनुसार इलेक्ट्रोनिक क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ। विशेष गरी सेमी कन्डक्टर निर्यातमा ठूलो वृद्धि देखिएको छ। रिपोर्टले एआई आधारित प्रविधि चक्रले इलेक्ट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउनेछ। तर केही विश्लेषकहरूले भू राजनीतिक तनाव र आपूर्ति श्रृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् 2026 लागि 2-4% वृद्धि दर अनुमान यथावत राखेको छ, यद्यपि बाहिर जोखिमहरू बढेको स्वीकार गरेको छ। सन् 2026 पहिलो त्रैमासिकमा सिङ्गापुरको अर्थतन्त्र 6% विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिक भन्दा उच्च हो। कार्यक्रममा अब हामी अर्को गीत तर्फ लाग्छौ। गीत रहेको छ सोनी राज भण्डारीको आवाजमा, गाजल आँखैमा।

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: Hey, bachna ae haseeno lo main aa gaya.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
15: Babu, पानीको बिल तिरिदे ल
16: ल तिरिदे
17: बाबु बत्तीको बिल तिरिदे आज
16: ल ल तिरिदे
15: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
16: ल त्यो पनि तिरिदे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
16: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
21: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन टिम। कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्ने गर्दछौँ, हामी सुनाउने गर्दछौँ, र कार्यक्रममा तपाईँले गीत सङ्गीत पनि सुन्न सक्नुहुन्छ। वर्ल्ड वाइड तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा। आइडी रहेको छु kipsfm 98.3 मेगाहर्ज। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, वैदेशिक रोजगारीबाट श्रीलङ्कामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा। श्रीलङ्काले सन् 2026 अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेसनमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ। श्रीलङ्का वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमासिंघले गत सोमबार जानकारी दिएका हुन्। उनका अनुसार सन् 2026 पहिलो चार महिनामा मात्रै 3.6 अर्ब अमेरिकी डलर बराबरको विप्रेसन प्राप्त भएको छ। सन् 2025 सोही अवधिमा 2.40 अर्ब डलर विप्रेसन प्राप्त भएको थियो, जुन त्यसअघिसम्मकै उच्च तथ्याङ्क मानिएको थियो। अध्यक्ष विक्रमासिंघले विप्रेसन वृद्धिको प्रमुख कारण श्रीलङ्काली वैदेशिक कामदारहरूको आधारभूत तलबमा भएको वृद्धि, नयाँ सरकारले लागू गरेका सुधारात्मक उपायपछि अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगार क्षेत्रप्रतिको विश्वास अभिवृद्धि हुनु तथा कामदारका लागि कल्याणकारी सुविधा विस्तार हुनु रहेको बताए। उनले मध्य पूर्वका केही क्षेत्रमा द्वन्द्वको अवस्था रहे पनि विप्रेसन आप्रवाह निरन्तर रूपमा बढ़िरहेको उल्लेख गरे। मध्य पूर्व श्रीलङ्काली आप्रवासी कामदारहरूको प्रमुख गन्तव्य क्षेत्र मानिन्छ। विप्रेसन श्रीलङ्काको प्रमुख वैदेशिक मुद्रा आमदानी स्रोतहरूमध्ये एक हो।

श्रोता मित्र विकली वोलेस सुन्दै हुनुहुन्छ। विकली वोलेसमा अर्को न्यूज सर्फ लाग्यो। न्यूज रहेको छ, अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बन्यो बेजिङ। मे 13-15 बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमण्डलका वरिष्ठ सदस्य तथा ठूला व्यावसायिक प्रतिष्ठानका सिईओहरूको टोलीसहित चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटे। त्यस लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा आए। सोमबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनापति असीम मुनीले सीसँग भेटेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्ध अन्त्यका लागि शरीफ र पाकिस्तानी सेनापति फिल्ड मार्शल असीम मुनीरले खेल्दै आएको मध्यस्थताको भूमिकाको प्रशंसा गर्दै आएका छन्। बेजिङमा चिनिया राष्ट्रपति सीले शरीफको मध्यस्थता प्रयासमा चीनले समन्वयन गर्ने बताए। पछिल्ला भेटघाटमा राजनीति, प्रविधि, आपसी व्यापार र लगानीले प्राथमिकता पाएको देखिन्छ। सरकारका प्रतिनिधि मात्र नभएर व्यवसायिक घरानाका मानिसहरूको बढ्दो उपस्थितिले बेजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छा शक्ति दर्शाउँछ। अप्रेल महिनामा केवल 10 दिनको अवधिमा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, आबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल निहान, भियतनामका राष्ट्रपति तो लाम, रूसी विदेश मन्त्री सेर्गे लाभरोभ लगायतका विदेशी पाहुनाले चीन भ्रमण गरेका थिए। विश्वले चीनप्रति आफ्नो ठूलो विश्वास प्रकट गरेको उदाहरण पछिल्ला भ्रमण लहरहरू हुन्। चिनिया सरकारी संचार माध्यम ग्लोबल टाइम्सले त्यसबेला लेखेको थियो। चीनका स्थानीय संचार माध्यमहरूले यी भ्रमणहरूको व्याख्या गर्ने क्रममा बैठक कोठा, बेजिङको समय जस्ता शब्द प्रयोग गरेका छन्। भविष्यमा चीनले विश्वमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गत अप्रेलमा चीन भ्रमणका क्रममा सिङहुआ विश्वविद्यालयमा आयोजित कार्यक्रममा भनेका थिए। उनले बहुध्रुवीकृत विश्व आजको आवश्यकता भएकाले यसलाई नजरअन्दाज गरेर अघि बढ्न नसकिने बताएका थिए। पछिल्लो समय पश्चिमा गठबन्धनका क्यानाडा र स्पेन जस्ता देशहरू नै चीनसँग सहकार्य गहिरो बनाउने प्रयासमा छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गत जनवरीमा बेजिङ भ्रमण गरेर चिनिया राष्ट्रपतिसँग भेटेका थिए। सन् 2017 क्यानाडाका कार्यकारी प्रमुखले गरेको यो नै पहिलो भ्रमण थियो। दुई देशबीच नवीकरणीय ऊर्जा, कृषि, अपराध नियन्त्रण लगायत विषयमा छलफल भएको थियो। जनवरीमै कोरियाका राष्ट्रपति ली जे म्योङ, आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिन, फिनल्याण्डका प्रधानमन्त्री पिटेरी ओर्पो, बेलायतका प्रधानमन्त्री केयर स्टार्मर लगायतले सीसँग भेटेका थिए। त्यस्तै फेब्रुअरीमा उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सी र जर्मन चान्सलर फ्रेडरिच मार्स बेजिङ आए। चीनको स्थिर नीति र हाइटेक उद्योगमा बढ्दो प्रभावले अन्य देशहरू आर्थिक सहकार्यका लागि इच्छुक देखिएको अर्थशास्त्री पोषराज पाण्डेले बताए। फाइटर जेटदेखि स्मार्टफोन र कम्प्युटरको निर्माणमा आवश्यक पर्ने दुर्लभ खनिज धातुको 90% प्रशोधित हिस्सा चीनसँग छ। ट्रम्पकै शब्दमा कार्ड अब चीनसँग छ। गत वर्ष अमेरिकाले सुरु गरेको भन्सार युद्ध असफल बनाउन चीनले यही कार्ड खेलेको थियो, पाण्डेले भने। अमेरिकासँग आफ्नो उपभोक्ता बजार छ जसले धेरैलाई आकर्षित गर्छ, तर यसका बावजुद अहिले अमेरिकी बजार अनिश्चित भएकाले मानिसहरू त्यहाँ लगानी गर्ने जोखिम लिइरहेका छैनन्। जहाँ स्थिरता हुन्छ लगानीकर्ता त्यही आकर्षित हुन्छन्, उनले थपे। अमेरिकामा कृषि प्रवर्धन गर्ने ट्रम्पको योजना छ। त्यसलाई ध्यानमा राखेर चीनले बीफ, सोयाबिन र मकै जस्ता अमेरिकी उत्पादनमा यसअघि लगाएको प्रतिबन्ध खुकुलो गरिदिने भएको छ। अमेरिकाले पनि एआईका लागि चीनलाई चिप्सहरू दिने सहमति गरेको छ। यसले विश्व व्यापारमा केही स्थिरता देखिन सक्छ। विशेष गरी डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए यता अमेरिकाको विदेश सम्बन्ध र नीति अस्थिर देखिँदै आएको छ। ट्रम्पको मेक अमेरिका ग्रेट अगेन नीतिले घरेलु मुद्दाहरूलाई प्राथमिकतामा राख्ने दावी गरे पनि विश्वव्यापी सहकार्यलाई निरुत्साहित गर्दै राखेको छ। यसले उसका पश्चिमा सहयोगीहरूमा आशंका बढाएको छ। ठिक विपरीत चीनले नीतिगत निरन्तरता, बहुपक्षीयता प्रतिको प्रतिबद्धता र वैश्विक सहकार्यका पक्षमा जोड दिइरहेको छ। चीनले नयाँ अवधारणा र नयाँ अभ्यासहरूको प्रतिनिधित्व गर्दै विश्वलाई शान्ति, समृद्धि र स्थिरताको रूपान्तरणतर्फ डोराउन सक्छ भनेर विश्वले स्वीकारिसकेको छ। यस विरुद्ध गुटबन्दी र एकपक्षीयताको पुरानो मानसिकता उभिएको छ। चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले चिनिया सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्ससँग भनेका छन्, चीनसँग विश्वका विभिन्न देशले आफ्नो सन्दर्भ अनुरूप सहकार्य खोजिरहेको देखिन्छ।
भियतनाम जस्ता छिमेकी देशले साझा भविष्यसहितको बलियो जग बनाउन चाहेका छन्। स्पेन जस्ता युरोपेली देशहरूले हरित ऊर्जा र प्रविधिको नवप्रवर्तनमा सहकार्य खोजिरहेका छन्। पश्चिम एसियाका देशहरूले क्षेत्रीय शान्तिमा चीनको मध्यस्थता र साथ खोजेका छन्। रूस रणनीतिक साझेदारी चाहन्छ भने अमेरिकाले व्यापार र प्रविधिमा ध्यान केन्द्रित गरेको छ। केही समय अघि सम्पन्न चीनको राष्ट्रिय जनकङ्ग्रेसले 15 पञ्चवर्षीय योजना पारित गरेको थियो। विकास र समृद्धिका लागि बाँकी विश्वसँग हातेमालो गरेर अघि बढ्ने नीति योजनामा उल्लेख छ।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 इन 1
1: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: na Balibog. Flashback. Sa Thursday, the hero, hamro bayan thiyo. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m. May mara sajo,
1: may mara sajo, pachila de. केही नौलो
2: रोचक
1: अनि अझ मलाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: किप्स एफएम 98.3 मेगाहर्ज Your companion. Your companion. Your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
4: हजुर श्रोता मित्र दोस्रो अनि अन्तिम व्यापारिक विषयमा फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियनमा र म निजल छु तपाईँको साथमा कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज रहेको छ इबोलाले 220 जनाको मृत्यु भएको डब्ल्युएचओको आशंका विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसिसले अफ्रिकामा 220 जनाको मृत्यु शंकास्पद इबोलाका कारण भएको हुन सक्ने बताएका छन् संक्रमितहरूको पहिचानमा ढिलाइ भएकाले यस विरूद्ध खटिएका टोलीहरूलाई महामारी नियन्त्रणमा लिन समेत कठिन परिरहेको उनले बताए हामी द्रुत गतिमा अपरेसनहरू बढाउँदैछौ तर अहिलेको अवस्थामा महामारी हाम्रो नियन्त्रण भन्दा बाहिर गइरहेको छ महानिर्देशक टेड्रोसले गत सोमबार भने कङ्गो डीआरसीसँग सीमा जोडिएका देशहरूले तत्काल कदम चाल्नुपर्छ यसअघि सोमबार युगाण्डामा इबोलाका थप 2 संक्रमित फेला परेको पुष्टि भएको थियो त्यहाँ कुल संक्रमितको संख्या 7 पुगेको छ यसअघि गत आइतबार टेड्रोसले 900 जना भन्दा धेरै बिरामीमा इबोला भएको आशंका गरिएको बताएका छन् पछिल्लो समय कङ्गोको इटुरीबाट यो इबोला फैलिएको हो संक्रमित व्यक्ति वा मृतकको रगत र्याल बान्ता पसिना वा अन्य शरीरका तरल पदार्थ छुँदा इबोला संक्रमण हुने उच्च जोखिम हुन्छ यदि यी तरल पदार्थहरू स्वस्थ व्यक्तिको घाउ चोट लागेको छाला वा आँखा नाक र मुख जस्ता अङ्गमा परेमा रोग सर्न सक्छ यसैले बिरामीको हेरचाह गर्ने चिकित्सक र परिवारका सदस्यहरूमा संक्रमणको खतरा सबैभन्दा बढी हुन्छ डब्ल्युएचओले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा कङ्गोमा जोखिमको स्तर अति उच्च रहेको र अफ्रिका क्षेत्रमा उच्च रहेको जनाएको छ विश्वव्यापी रूपमा यो संक्रमण फैलिने सम्भावना भने कम रहेको डब्ल्युएचओले जनाएको छ अहिले फैलिरहेको बुन्डी बिग्यो स्ट्रेनको इबोलाको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन गत साता मात्रै डब्ल्युएचओले यस स्ट्रेनलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दैछ तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झण्डै 2-3 महिना लाग्ने बीबीसीमा उल्लेख छ यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ हजुर विकली वर्ल्ड न्युजमा अब नेक्स्ट सङ्ग तर्फ लागो सङ्ग रहेको छ पिआरई बाई बियोन्ड ब्रिजेस एन्ड अबु द

श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लाग न्यूज रहेको छ। भारतका विभिन्न राज्यमा तातो हावा, तेलंगानामा 16 को मृत्यु। भारतका विभिन्न क्षेत्रमा तातो हावा लू चल्दा जनजीवन अस्तव्यस्त भएको छ। द हिन्दूमा प्रकाशित समाचार अनुसार धेरै क्षेत्रमा तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ। तातो हावाको कहरपछि पंजाबका अस्पतालहरूले हिट स्ट्रोक व्यवस्थापन युनिट नै सञ्चालन गरेका छन्। त्यसै गरी झारखण्डका 3 वटा जिल्लाहरूमा सोमबारका लागि लू आउन सक्ने चेतावनी जारी गरिएको थियो। तापक्रम वृद्धिले जनावर र पन्छीहरू पनि समस्यामा परेका छन्। गत शनिबार दिल्लीमा अति गर्मी थियो, तर आइतबार बिहान आँधी र हल्का वर्षा भएपछि जनताले थोरै राहत महसुस गरेका थिए। दिल्लीका पशु उद्धार कर्मीहरूका अनुसार शनिबार परेवाहरू आकाशमा थकित भएर जमिनमा बेहोस भएर ढलेका थिए। केही सड़क क्षेत्रमा पानीको कमीले छटपटाइरहेका चिलहरूलाई उद्धार गरिएको छ। त्यस्तै लगातारको लूका कारण सड़कका जनावरहरू पनि समस्यामा छन्। तेलंगानाका राजस्व, आवास र सूचना तथा जनसम्पर्क मन्त्री पेंगुलेटी श्रीनिवास रेड्डीका अनुसार राज्यका 7 जिल्लामा यस वर्षको गर्मीले 16 व्यक्तिको निधन भइसकेको छ। उनले अति उच्च तापक्रम रेकर्ड भएका गाउँहरूको पहिचान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। त्यस्तै कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको प्रबन्ध सुनिश्चित गर्न आग्रह गरेका छन्। राजस्थानको चितौडगढमा गत शनिबार तापक्रम 44.2 डिग्री सेल्सियस रेकर्ड भएको थियो। बिहारका राज्यका जिल्लाहरूमा तापक्रम 40 डिग्री नागेपछि विद्यालयको घण्टा घटाइएको थियो। कतिपय विद्यालय बन्द भएका थिए। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चट्टरुमाल।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हामीलाई इन्स्टा र टिकटक पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। सल्लाह सुझाव हामीलाई पठाउँदै गर्नुहोला र नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्प्यानियन।

0: Life-Changing Coach。क्षमा दानले विगत बदलन नसके पनि भविष्यलाई चाहिँ सुन्दर बनाउँछ। यो भनाई हो पॉल बोसको।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12.

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
4: Amilai Sunhos, www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-0-12-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो।
15: नेपाली सुपर हिट्स
16: रात

0: Life-Changing Quotes. पर्खेर बस्नेहरूले त्यति मात्रै पाउँछन् जति कोसिस गर्नेहरूले छाडेका हुन्छन्। यो भनाई हो एपीजे अब्दुल कलामको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Hazur, New Kathmandu Electric Electronics ma painchha motorcycle, scooter, car, van, jeep, pickup, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
10: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
12: Pure ek ghanta tinota movies ka super hit geet haru.
13: 3 in 1.
14: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Hits FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: Kids FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: Kids FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 PM.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्डलिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: व्हाट्स द सिक्रेट टु सक्सेस?
3: सिम्पल। Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
6: नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
8: बलिउड गोल्डन हिट्स।

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।